0: मैं हूँ आसमान नूर वजीर फ्रॉम मंगल मेला। मैंने अपने बालों के लिए कई शैम्पू आजमाए लेकिन कोई रिजल्ट नहीं मिला। फिर मैंने अमन रेडियो करक पर इकराम मामू का प्रोग्राम सुना। उन्होंने एश्मा आनियन शैम्पू के बारे में बात की। जब मैंने मंगवाया और इस्तेमाल किया, माशाल्लाह उसने मुझे कमाल का रिजल्ट दिया। मैं सब बहन भाइयों को ये मशवरा देती हूँ कि अगर आप लोग अपने बाल मजबूत और सेहतमंद बनाना चाहते हो तो आज ही अपने करीबी दुकानदार से एश्मा आनियन शैम्पू मंगवाए। एश्मा आनियन शैम्पू सेहतमंद और चमकदार बालों का राज।
1: हर कदम दिखाओ सयो
2: था सुस्पिन पोसिगल से
3: ए जमा खाइंदो ओ सोचना मकवाई هغه وخت لاړو چې نورو ته به سوځېدلې چې اوف دا جینۍ ولې دومره ښایسته ده. اوس د ځان ښکلولو یعنی مخ سپینولو دپاره اشما فارموله بیوټي کریم او اشما فارموله کریم فیس واش راغلی دی. مخ به مو دومره سپین کی دومره سپین چې ځان به پخپله نه پیژنې. بس ته کنه ستاسو ډېرې تجربې وکړې په ډېرې کرومونه دوکه شوې. اوس به نورې دوکې نه خورئ ځکه چې مارکیټ ته اوس اشما فارمولا بیوټي کریم راغلی دی. اشما فارمولا بیوٹی کریم دا مخ رنگ سپینوی او دا مخ نه تیر سری دا غونا ستر گلاندې تورې حلقے بشرتیا سره لری کوي. دا ټول کمله صرف اور صرف اشما فارمولا بیوٹی کریم کې موجود دی. اوس بدر تکور کې روڑ دا نوې چې ای تورې سپلایر لا پلشکا
4: کستا سو کور سره نزدې چرته هم نه ملويږي. نو خپل هیلپ لائن نمبر باندې رابطہ وکړئ 0342311.

0: जिंदगी में सुकून सेह से जुड़ा होता है और जब इलाज कुदरती हो तो यकीन खुद बहुत बढ़ जाता है। इश्मा हर्बल ऑयल, कुदरत का इलाज, सुकून का एहसास और शफा का भरोसा। इश्मा हर्बल ऑयल कुदरती जड़ी बूटियों से तैयार करदा एक ऐसा ऑयल जो बेशुमार बीमारियों में मुफीद है, जैसा कि मैदे की तेजबियत, जलन, बदहजमी, बोक की कमी, कब्ज, दिल और गुर्दों की तकलीफ, जोड़ों और पट्टों के दर्द, सर दर्द, मुंह के चाले, ये सब तकलीफ अब खत्म, क्योंकि हल है सिर्फ और सिर्फ इश्मा हर्बल ऑयल। कुदरती जड़ी बूटियों से तैयार करदा ये शिफा बहश ऑयल जिस्म के अंदर और बाहर दोनों के लिए मुफीद। इश्मा हर्बल ऑयल, कुदरत का मुकम्मल इलाज, हर दर्द का आसान हल।
1: जमील खाना विले खफाए
2: इंजीनियर भाई खफा बवाले नहीं हम खुले ना में बदबूजी गाखों ना में होम जेड भी और चकला टूथब्रश कवं नोवराई में भी ना होम कवी।
1: जमील खाना देता खफगान इस जरूरत नष्टा हर साल चलूट से घर दाना लीगली प्राइमरी बॉयज ना बर्दोस को लुखोता निर्दय हाफे जाहिर ट्रेडर ना तुता जा इश्मा टूथपोडर रोकलो इंशाल्लाह द टोले मसले वो देहाल सी।
2: वाह इंजीनियर भाई इश्मा कॉस्मेटिक्स पाकिस्तान जिंदाबाद।
3: ये हबी बनोन कल शादी है और तुम अभी तक तैयार नहीं हो।
4: ओह खदीजा अभी बालड़ा टेम नहीं मिला और फेशियल के बगैर चेहरा बिल्कुल अच्छा नहीं लगा।
3: इतनी सी बात पर परेशान क्यों? ले आओ मैं अभी लगा दूँ इश्मा हर्जन फिशन। बस बस में तुम्हारा चेहरा हो जाएगा चमकदार और ताज़ा।
4: वाकई खदीजा अभी जब 10 मिनट में इतनी फर्क।
3: हाँ जी ये कोई आम फेशियल नहीं, ये है इश्मा का अर्जन फेशियल जो चेहरों को लम्हों में ताजगी और चमक देकर दिलकश बना दे।
5: इश्मा अर्जन फेशियल सिर्फ 10 मिनट में खूबसूरती।
6: वेलकम टू रेडियो अमन 88.4।
7: You are listening to Radio Aman Network.
8: We got more hits for you, so stay tuned.
7: 88.4 FM.
9: It's 11 o'clock.
10: Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman.
11: चाहतों के रंग अमन के संग अमन रेडियो 88.4 नेटवर्क।
6: वेलकम टू रेडियो अमन 88.4।
12: जमजम हेयर शैम्पू एंड जमजम हेयर ऑयल। जमजम हेयर ऑयल د ویختانو کلاکړی یو پدوا او ویختانو لا ورکوی یو قدرتی چمک. آیا ستاسو په ویختانو کې خشکی ده؟ ویختان مو غرزیږي؟ ویختان مو ودن کوي یا مو ویختان ماتیږي؟ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل هم ستاسو دپاره دی. کوم چې ستاسو د ویختو خشکی خارخ په مکمل توګه ختموي نو بالکل جی هم اوس ځان له انتخابو کی زمزم هیر شیمپو اینڈ زمزم هیر آئل چې هایست مو یو فدوشی نو د ملاویدو پته یاد ساتئ فرنٹیر فرنیچر چارفائی نایلون مارٹ مد مقابل گلی گلابی پم ٹانگ سٹی رابطہ نمبر 0343-912-1745
13: 88.4 کلا تا خنن پر اختیخ کلی اخکاری
14: اسماخ کلی با ولی نخکارم چی کلا نمی صفات پیچی کریم استعمال اول شروع کردی زما دا مخنا دا دانی دا غنا تر سیری او دا مخ توروالی بلکل ختم شویدی
13: وی اللہ دوم را زر سنگا
14: اسما صفات بیوٹی کریم یو هربل او مایری پروڈکٹ دی چی پانچ دن استعمال اولو سرا زما دا مخنا دوری مسلی ختم شوی
13: واہ بیاو زہم غانم چی زما مخ ستا پشان خیست شی کلا اوز دارا تا ویا چی صفات بیوٹی کریم با منگتا چر تا ملوی گی
14: صفات بیوٹی کریم با ستاسو تا ہر کسمیٹکس ان جنرل سٹور کی پا آسانے سرا ملوی گی

0: इश्मा सनब्लॉक
1: सया कैसर द मंगल मेलेना एमओ इंतहाब द इश्मा वॉशिंग पाउडर
2: जयम आशिकोला द बाद रहरना जमा पहचान दे इश्मा ब्लैक शाइन शैम्पू
3: जमानम दे डॉक्टर नईम खान जत गोरन शंगे ने मुखातिब यम जमा पहचान दे इश्मा एक्ने ट्यूब
4: जयम इस्माइलो फरीदाई दे एसीएस बारकम बारखेल मदरसा बाजार हाज जमील मार्केट ना दे मो इंतखाब द इश्मा विटामिन सी सीरम एसीएस ताई ओ बारकम बार द
5: زیم باجاد بخشوکننا زما پیچان دے اشما ملکی پروٹین شیمپو
6: او زیم انجنیر مسود دخکولی بنگونا زما پیچان دے اشما رائز فیس واش
7: زیم مولانا عبدالخالق دے منگل ملینا دے مو انتحاب دے اشما حربل آئے
8: زیم کار نور خطاب فرام اروسا شاپنگ سنٹر امبیری کلا زما پیچان دے اشما کسمیٹک پاکستان
9: وہ تنہا کون ہے

0: आपका अपना रेडियो रेडियो में 88.4 नेटवर्क।
1: You are listening Radio Aman Network.
2: We got more hits for you, so stay tuned.
1: 88.4 FM.
3: बीमारी हक दे अवेला जी सुनत अमल ले
4: ओस कचेरे तासु तदा से अमराज भी चितासु वरना ढेर परेशान आयो और ढेर गर्जिदली कड़ी दली ढेर गर्जिदली कड़ी दली यो
3: नो बिल्कुल मायूस के गई माँ अलशिफा दवा खाना शवाल मार्केट टांग सिटी ता तशरीफ रावड़े और द हकीम मौलाना नुरुल हुदा सेवना पल इलाज तरला सकवले शे
4: और द नूरु मालूमातों दे पारा पदग नंबर काल कवले शे
3: 0319-55-23-404
5: वेलकम टू रेडियो अमन 88.4
6: د ضلع ټانګ د حلقو دپاره د خوشحالۍ زیری اوس تاسو ته د معیاري علاج دپاره چرته هم د تلو ضرورت نشته اوس تاسو په خپل هر ټانګ کې د هر قسمه بیماری علاج په اسانه کیدلی شي مثلا پټو دردونه جوړونو دردونه بواسیر خونی بدی نواسیر ګردی کاڼی تریحی کاڼی جوړونو دردونه پټو دردونه د دې نه علاوه د زنانا او مردانا هر قسمه پټو مرضونو علاج په اسانه کیدلی شي نو پتا یاد ساتئ صحت هم یو میډیکل اسپتال نور مارکیٹ پرانا ڈکھانا گلی تنگ بازار ٹانگ موبائل نمبر 0331-66-32-231 شکریہ
1: یو آر لسننگ ریڈیو امن نیٹ ورک وی گاٹ مور ہٹس